0: Grace FM, 107.6 MHz. Changes your mood, inspires loving yourself, increases peace and faith, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM, nine six.
1: It's 1 p.m. दिन को ठीक एक बजे प्रार्थनालाई तपाईको जीवनमा केवल कार्य नभई आदत बनाउनुहोस्। ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढ़ाऊ।

0: 4,00,000 रुपियाँ दम सापट दिनु पर्यो अनि यो मेरो काकाको छोरीसँग तिम्रो बिल गराउनु म हेल्प गर्छु तर फोकटमा होइन नि चुर्छु म त
1: यो त मलाई थाहा छ दीपकै भन्ने मान्छेलाई भेटेको थिएँ मैले
0: त्यो फटाको के कुरा हुनु
2: नमस्कार म निर्मल शर्मा तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz सुनौ र सुनाऊ
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
4: किन नि के भयो सन्चो भएन
3: होइन यतिकै जानै मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले सुत्नुहुन्छ
4: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
5: नमस्ते कति टाइमले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
6: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
7: बन्जु तिमी त विदेश जान लाग्यौ रे
8: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
7: विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
8: खै के गर्ने भने दिदी
9: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्ते, म गायक श्रवण कुमार हिमा. तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz. सुनौ र सुनौ.
1: नमस्ते, म करुणा र यो पडकास्ट गुलाबी संवाद. पडकास्टमा हामी यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा छलफल, कुराकानी, बहस गर्ने गर्छौ र आजको एपिसोडमा पनि हामी त्यस्तै विषयमा कुराकानी गर्न आइसकेका छौ. आज हामी पडकास्टको थर्ड सिजनको 34 एपिसोडमा छौ र आजको एपिसोडमा महिनावारीसँग सम्बन्धित भोगाई बुझाइको बारेमा टियुमा अध्ययन गरिराख्नु भएकी भावना शर्मासँग उहाँको अनुभवहरू हामी सुन्दैछौ. यहाँलाई स्वागत छ पडकास्ट गुलाबी संवादमा.
2: हजुर, धन्यवाद.
1: कस्तो चल्दैछ दिनचर्या, कसरी बिताइराख्नु भएको छ?
2: एकदमै राम्रो छ. अहिले त त्यही अध्ययनमा फोकस भइरहेछ.
1: हजुर,
2: अरू त त्यस्तो केही पनि छैन
1: है. हामी आज महिनावारीको विषयमा कुराकानी गर्दैछौ. तपाईँले सुरुमा चाहिँ महिनावारी भनेकै के हो भनेर अथवा महिनावारीको बारेमा थाहा पाउनु भएको, सुन्नु भएको चाहिँ कहिले त्यो सम्झना छ कि?
2: हजुर, म महिनावारीको विषयमा सुनेको त म अलिक कच्चै हुँदा सुनेको हो, किनभने मेरो अगाडि दिदीहरू हुनुहुन्थ्यो. अलि एज ग्याप भएर दिदीहरूलाई महिनावारी हुँदा आमाहरूले कुरा गर्दा घरमा त थाहा नै भइ नै हाल्छ.
1: हजुर,
2: तर म आफै महिनावारी भएको समय चाहिँ मेबी 8 क्लासमा पढ्ने बेलामा हो जस्तो लाग्छ मलाई. समय चाहिँ याद छैन.
1: हजुर,
2: महिनावारी हुँदा बाहिर राख्ने चलन थियो.
1: हजुर,
2: अनि हाम्रोमा अर्को एउटा चाहिँ अनौठो खालको कस्तो खालको पनि थियो भने सुरुमा महिनावारी हुँदा अरूलाई सुनाउनु हुँदैन, राम्रो भन्ने खालको पनि आमाले सुनाइरहनु
1: हुन्छ. भनेपछि म महिनावारी भएको छु भनेर नभन्ने.
2: हजुर, पहिलो पटक, दोस्रो पटक, तेस्रो पटक, 4-5 पटकसम्म भन्नु हुँदैन भन्ने नै थियो. अनि एकजना दाईको बिहे चलिरहेको थियो अनि म त्यही समयमा पिरियड भएँ. त्यसपछि म घर गएँ, मलाई थाहा भयो म पिरियड भएँ भन्ने कुरा चाहिँ, किनभने पिरियड हुँदा यस्तो यस्तो हुन्छ भनेर सबै कुरा चाहिँ घरमा थाहा भइसकेको नै थियो. त्यसपछि मैले चाहिँ घरमा भनिनँ त्यो बेलामा, अनि दोस्रो पटक पनि भनेन, तेस्रो पटक पनि भएन. जब चौथो पटक चाहिँ मैले घरमा म पिरियड भएँ भन्ने कुरा चाहिँ मैले सेयर गरेँ, त्यसपछि आमाहरूले यस्तो हुन्छ उस्तो हुन्छ भनेर त्यसपछि सम्झाउने पनि हुन्छ नि त.
1: कस्तो कस्तो कुराहरू चाहिँ सम्झाउने?
2: अनि अब बाहिर बस्नुपर्छ, चुलो छुनु हुँदैन, पानी छुनु हुँदैन भन्ने खालको जस्तो सम्झाउनुहुन्थ्यो. त्यसपछि अब त अलिक परिपक्व भइस, अब हिजोको जस्तो बच्चा हुन्छ नि त गाउँघरमा खेल्ने, अब त्यसपछि साथीहरूसँग घुम्ने खालको, त्यस्तो गर्नु हुँदैन. अब त अलिक ठुलो भइसकिस्, तेरो शरीरले पनि आफै त ठुलो भएर बनाइसक्यो भन्ने
1: त्यही हो. अलिकति जुड्न मन लागेको थियो यहाँनिर. जस्तै तपाईँले चौथो पटक आफ्नो महिनावारी भएपछि बल्ल भन्ने भन्नुभयो होइन, हामीहरूको कतिपय ठाउँहरूमा अझै पनि पहिलोचोटि महिनावारी हुने बित्तिकै त्यसले लुकाउन लैजाने होइन, सोचिटो बार्ने त्यस्तो खालको प्रचलन चाहिँ छ. अब नभन्नेसम्म त उहाँहरूले कसरी त्यो बार्ने प्रक्रिया फलो गर्नुभयो कि भएन त?
2: उहाँले के हो त्यो उहाँहरूलाई थाहा नै भएन. म पिरियड भएको उहाँहरूलाई थाहा नै भएन. म चुलोमा पनि गएँ, मैले पानी पनि छोडेँ, मैले सबै कामहरू गरेँ, किनभने म पिरियड भएको त मलाई मात्रै थाहा थियो. अब त्यति बेला सुरु सुरुमा खै किन हो त्यति धेरै आफूलाई शारीरिक पीडा पनि हुँदैन थियो, मेन्टल्ली त अलिअलि भइ नै हाल्छ होला. बाबु मम्मीले थाहा पाउनु भयो भने, मैले लुकाएको कुरा थाहा पाउनु भयो भने त राम्रो हुँदैन नि त भन्ने हिसाबले कसरी लुकाउने होला भन्नेमा मात्रै ध्यान दिनुपर्छ हुन्थ्यो कि. जस्तो हामीले कौडाहरू चेन्ज गर्नुपर्छ, अब आफूलाई पनि अलिअलि पहिलाको शरीरबाट त्यति बेलाको शरीर त चेन्ज नै हुन्थ्यो नि त. अनि त्यही लुकाउने कुरामा मात्रै फोकस भएँ कि म त्यो तिन पटकसम्म.
1: जसरी चाहिँ लुकाउनु भयो त कस्तो इन्ट्रेस्टिङ लाग्यो मलाई. यहाँनिर
2: दिउँसो स्कुल गइहालिन्थ्यो, 10 बजेबाट 4 बजेसम्म स्कुल गइहालिन्थ्यो. त्यो समयमा खासै थाहा पनि हुने कुरा पनि भएन. अब साझा बिहान पनि अब त्यो सुरु सुरुमा धेरै ब्लड पनि पग्दैन थियो, त्यो भएपछि सजिलै भयो लुकाउनलाई. त्यति बेलै शौचालयको व्यवस्था थियो हाम्रोमा, अब आफ्नो कोठामा जाने, त्यसपछि खाना खाना आउने. अब अगाडि दिदीहरू हुनुहुन्थ्यो, धेरै काम पनि गर्नु पर्दैन थियो. पछाडिको केटी केटी
1: त्यस्तो
2: भएन, बहिनी अब त्यही अल्लारेमै घुम्दैको, त्यस्तो केही भएन. त्यस्तै पछि अब त्यो बाँड्ने भनेर चौथो पटकमा बाँड्न थालिसके पछाडि त्यो अगाडि त तपाईँले छोइसिटो अलरेडी गरिसक्नु भएको थियो. लाभ छोयो, देउता रिसायो भने त्यस्तो खालको छ नि त. हामीहरूको कतिवटा ठाउँहरूमा, समुदायमा, गाउँहरूमा हामी अझै पनि देख्छौँ. सो अब पहिला चाहिँ हुँदाखेरि भनिन अथवा सबैतिर छोइछिटो गरी अब देउता रिसायो भन्ने खालको त्यस्तो कन्सेप्ट चाहिँ भयो कि भएन? त्यस्तो त थिएन. त्यस्तो देउतै रिसाउँछन् भन्ने खालको चाहिँ थिएन. 8 क्लासमा पढ्ने भनेपछि नर्मल स्टुडेन्ट अलिक ठुलै नै हुन्छ. मैले 3-4 क्लासबाट क्लबहरूमा हिँड्न थालेको होइन. अब यस्तो केही पनि हुँदैन नर्मल्ली. अब एउटा प्रथा हो भन्ने खालको त सुनिराखेको पनि हुन्छ नि त. मैले चाहिँ आफूलाई शारीरिक पीडा नहुँदासम्म चाहिँ सुनाइन कि. अब आफूलाई शारीरिक पीडा नहुँदासम्म सुनाइन. देउता रिसाउँछन् त्यस्तो केही यादै भएन कि. रिसाउँछन् भन्ने पनि भएन, रिसाउँदैनन् होला भन्ने पनि भएन. मैले पहिलो दोस्रो चोटि भन्नु हुँदैन भन्ने झट्टा गरेँ. मैले त्यही लुकाउनमा मात्रै फोकस भएँ. अरू त के हुन्छ मैले त त्यति बेला सोच्दा पनि त छुइनँ. मैले लुकाउनमा मात्रै फोकस
3: यसरी सफल पनि हुनुभयो
2: जस्तै रुकुममा चाहिँ यस्तो तपाईँको आफ्नो व्यक्तिगत अनुभव भयो होइन आफ्नो घरभित्रको कुरा भयो रुकुममा चाहिँ महिनावारी हुँदाखेरि के कस्तो खालको रेस्ट्रिक्सनहरू अहिले पनि फलो गरिराखेको पाइन्छ
4: पाइन्छ अब त्यति बेलामा महिनावारी भएको समयमा दुध दही खान पाइँदैन त्यसपछि अघि पनि भने चुलो छुन पाइँदैन मेरो समाजकै त्यही नियम नै त्यही हो मेरो परिवारले पनि त्यही फलो गरेको त हो नि अनि त्यसपछि पानी छुन पाइँदैन अब चुलो पानी नछोएपछि खाना पकाउने यताउता गर्ने कुरै भएन तर हाम्रोमा छाउ कोट चाहिँ थिएन फेरि त्यति बेला पनि छाउ कोट चाहिँ थिएन आफ्नै रुममा बस्न पाइन्थ्यो त्यसपछि भान्साको छेउमा आएर खाना खाने हो खाना चाहिँ उहाँले दिनुहुन्थ्यो बस्ती दिनुहुन्थ्यो पानी खाने पनि आफ्नो भाँडा छुट्टै हुन्थ्यो अनि आफूले खाएको भाँडा धोएर आफैले घाममा सुकाउनु सक्थ्यो कि अनि त्यो भाँडा तिन दिनपछि चाहिँ जब चाहिँ हामी सबैसँग सामेल हुन्छौँ भान्सा छुन पाउँछौँ त्यति बेला तिन दिनमा भयो भने हाम्रो के हुन्थ्यो उनीहरूको अछुत भएको छ जस्तो त हुन्थ्यो नै किनभने तिल खाना लगाइन्थ्यो अनि जौ खान लगाइन्थ्यो त्यो खायो भने चोखिन्छ भन्ने हुन्थ्यो त्यसपछि बल्ल हामीले भान्सामा सँगै एडजस्ट गर्न पाइन्थ्यो अरू त त्यस्तो
3: मन्दिरहरू जानलाई पनि पाइन्थ्यो
4: मन्दिरमा त अभियसली नपाइने भइ नै हाल्यो झन् चुनो नै छुन नदिने कसरी मन्दिर पाइन्थ्यो
3: त्यस्तो त्यो जस्तै अब तपाईँ आफै क्लबमा पनि थिएँ भन्नुभयो होइन अनि कतिपय कुराहरू अलिअलि बुझि पनि सकेको थिएँ भन्नुभयो त्यति बेला चाहिँ यो महिनावारी चाहिँ पार्नु हुँदैन अथवा महिनावारी प्राकृतिक प्रक्रिया हो भनेर चाहिँ कतिको सिकाउने बुझाउने गरेको चाहिँ चुन्नुहुन्थ्यो त्यो समयमा
4: सिकाइन्थ्यो क्लबहरूमा त तर फेरि अर्को कुरा के चाहिँ हुन्थ्यो भने एउटा स्कुलबाट एकजना दुईजना मात्रै क्लबमा गइन्थ्यो त्यो जिल्ला स्तरीय भए पनि पहिला गाविस स्तरीय भए पनि एउटा स्कुलबाट दुईजना गइन्थ्यो एकजना केटा हुन्थ्यो एकजना केटी हुन्थ्यो अब त्यो एकजनाले सिक्न चाहिँ सिकेको हुन्थ्यो तर अब त्यो एकजनाले गएर गाउँघरमा भन्यो भने त कस्तो खालको उत्तौली हुने अब घरमा भन्यो भने चुप्रा त पछाडिको मान्छेलाई किन चाहियो अगाडिको मान्छेले हामीले त फलो गरेकै छ भन्ने खालको जस्तो हुने आफूले सिक्यो भने त त्यस्तो आफूले गएर सिकाउँदा चाहिँ त्यस्तो पत्याइहाल्ने स्थिति चाहिँ थिएन किनभने क्लबमा हिँड्ने त सानै हुन्छ अब ठुलो ठुलो मान्छेले हामीले फलो गरिरहेको कुरा कि बच्चाहरूलाई किन जान्ने हुनु परेको किनीहरूलाई छुट्टै के हुन्छ त्यस्तो हामीले त्यही प्रथा भोगिरहेको छ हामी त्यसरी नै हुर्किरहेको छ भन्ने खालको जस्तो भाव भएर त्यस्तो अब आफ्नो जिन्दगीमा अब आफ्नो परिवार बिस्तारै चेन्ज गर्दै गए पनि अब सोसाइटीमा त अहिले नै त्यही चेन्ज छ अहिले पनि त्यही चेन्ज जस्तै महिनावारी सँगसँगै अर्को जोडिने कुरा चाहिँ अब धेरै जस्तो चाहिँ अब अहिले यो छोइ छिटोको कुरा जोडिन्छ तर हामीले जोड्नु पर्ने वास्तवमा भनेको चाहिँ सरसफाइको कुरा होइन महिनावारीको समयमा तपाईँको आफ्नो अनुभव त अघि हामीले सुन्यौं होइन त्यही रुकुममा त्यो परिवेशमा हुर्किराखेका किशोरीहरू बालिकाहरू जसले चाहिँ पहिलोपटक महिनावारी भए अब उनीहरूले पहिलोपटक महिनावारी भए भनेर भन्ने कुरा पनि भन्नु सेयर गर्नु हुँदैन भनेर हजुरले अघि सेयर गर्नुभयो होइन अनि त्यति बेला कतिजनालाई त थाहा नहुन सक्छ नि त महिनावारीको समयमा अब सेयर गर्नै हुँदैन भनेपछि महिनावारी भएको छु भनेर भन्दै हिँड्नु पनि मिलेन त्यस्तो कन्टेक्स्टमा चाहिँ अब सरसफाइको कुरा कसरी गर्ने प्याड कति समयमा चेन्ज गर्ने होइन त्यस्तो कुराहरू चाहिँ अरूको अनुभव चाहिँ तपाईँले कतिको देख्न बुझ्न पाउनुभयो अब त्यो बेलामा त कस्तो भने अब प्याड त त्यो बेलामा हाम्रो त गाउँमा हुने कुरा पनि भएन थिएन मैले आफै पनि प्याड युज गर्न थालेको त पछि जिल्ला सदरमुकाममा आइसकेपछि प्लस टू पढ्ने बेलामा बल्ल मैले प्याड युज गर्न थालेको अब त्यही कपडा हुन्थ्यो अब कपडा पनि त्यति बेला चाहिँ के हुन्थ्यो भने नयाँ कपडा चाहिँ धेरै मान्छेहरू युज गर्दैन आफ्नो लाएको कपडा अब च्यातिएको कपडालाई चाहिँ युज गर्नु धोती साडीहरू अब आमाहरूको धोतीहरू युज गरिदिने हो कि अब टी सर्टहरू युज गरिदिने हो कि भन्ने हुन्थ्यो अब त्यस्तो टाइमिङ बाई टाइमिङ त फलो त्यति बेला मैले नै गरिनँ अरू साथीहरूले पनि त्यो समयमा चाहिँ गर्नु भएन होला जस्तो लाग्छ तर नहुने यताउता त फेरि अब गाउँतिर नइहालिन्छ हाम्रो बेलासम्म त सरसफाइमा त जे होस् अलिअलि त्यो पिरियड भएको बेला मात्रै नभएर अघि पछि पनि सरसफाइमा चाहिँ ध्यान अब त्यो देशव्यापी रूपमा त्यति बेला यो अभियानहरू पनि चलिराखेको थियो एक घर एक डाँडा त्यसपछि
3: एक घर एक शौचालय
4: त्यसपछि त्यो भाँडा धुने ठाउँहरू छुट्टै बनाउने चुट्ट्यानहरू त्यस्तो खालको चलेको थियो त्यहाँबाट यो कुरामा त धेरै असर गरेन
3: जस्तै स्कुलमा नै चाहिँ स्कुलमा अनि परिवारहरूमा अन्यको परिवारहरूमा पनि यौन स्वास्थ्यको बारेमा अझ विशेष गरी महिनावारीको बारेमा चाहिँ पहिला नै त्यो छोइ छिटो यस्तो गर नगर होइन कि महिनावारी हुँदाखेरि चाहिँ यस्तो यस्तो शारीरिक समस्याहरू होइन मानसिक समस्या पनि भइराखेको हुन्छ किनकि डर भइराखेको हुन्छ होइन के गर्ने कसो गर्ने भन्ने खालको अनि भावनात्मक रूपमा पनि कमजोर फिल भइराखेको हुन्छ कतिपय कन्टेक्स्टमा अनि त्यस्तो चाहिँ हुन्छ भनेर सिकाउने बुझाउने गरेको चाहिँ कतिको पाइन्छ
4: त्यस्तो त स्कुल लेभलमा बुझाउनु भएन नै त्यति बेलाको टिचरहरू पनि लाज मान्ने खालको हो कि जस्तो लाग्छ मलाई अहिले चाहिँ सम्झिँदाखेरि
2: अब त्यो स्वास्थ्य शिक्षा भन्ने बुक त हामीले छ क्लासबाटै पढ्न थालेको हो, तर त्यो त्यस्तो खालको कुराहरू लेखेको ठाउँमा पनि सरहरूले स्किप गरिदिने, कति छ लेखेको चाहिँ हुन्थ्यो, लेखेको अलिअलि चाहिँ लेखेको हुन्थ्यो नि त, जुन शिक्षा त्यसपछि यो महिनावारीको विषयमा त लेखेको हुन्थ्यो नि त स्वास्थ्य शिक्षामा, त त्यो लेखेको कुरा स्किप गरिदिने अथवा होइन सर र पढौँ भने पनि सर उच्चारण गरिदिने, त्यसपछि व्याख्या विश्लेषणै नगर्ने, कहिले काहीँ त अगाडिबाट सर म्यामहरूले त्यो पढाउँदाखेरि पनि पछाडि विद्यार्थीहरू आशा भने त्यस्तो खालको हुन्थ्यो। अब स्कुल लेभलमा चाहिँ त्यस्तो धेरै चाहिँ ज्ञान पाइएन है, पाइएन।
3: जस्तै तपाईँ रुकुम छोडेर जब काठमाडौँ आउनुभयो अथवा रुकुम छोडेर सदरमुकाम जब जानुभयो आफ्नो गाउँ छोडेर, कस्तो कस्तो खालको परिवर्तनहरू चाहिँ देख्नुभयो यो यौन स्वास्थ्यको सम्बन्धमा, महिनावारीको सम्बन्धमा?
2: अब मैले गाउँ छोडिसकेपछि जिल्ला सदरमुकाममा त अभियसली अलि जो शिक्षित मान्छे नै बसिरहेको हुन्छ, एनजिओआई एनजिओसको सबै प्रोग्रामहरू जिल्ला स्तरीय प्रोग्रामहरू सदरमुकाममै हुन्छ, त्यहाँ त खुलेरै बहस हुन्थ्यो अनि मैले त्यस्तो खालको प्रोग्रामहरूमा हिँड्न थाले, त्यसपछि मैले नै खुलेर बहस गर्न थाले, त्यहाँ टाढीकुच गर्न थालेको पनि मैले जिल्ला सदरमुकाम आइसकेपछि बल्ल हुन्थ्यो, भन्दा पहिला आफ्नै घरको कपडा युज गर्नु पर्थ्यो।
3: कस्तो अनुभव भयो त्यति बेला त?
2: अब त अभियसली अब घरमा त्यही कपडा धोएर युज गर्नु पर्थ्यो, अब सुकाउन पनि अब लुकाएर सुकाउनु पर्थ्यो, अरू भन्दा गाउँमा चाहिँ त्यो खुल्ला लुकाउनु पाइँदैन थियो, अहिले नै लुकाउने, अब त म त गएँ नि लुकाउँदिन नि त, खुल्ला सुकाउँछु। अनि मलाई गाली गर्नुहुन्छ कि भाउजूहरूले के गरेको यस्तो लाज लाग्दैन तिमीलाई भन्नुहुन्छ, यानी किन लाज मान्नुपर्ने हो र यो त प्राकृतिक नियम हो नि त भन्छु म। त्यसपछि अहिले त अलिअलि कुराहरू मैले भन्दाखेरि त्यस्तो क्लास क्वेसन गर्नु हुँदैन मलाई, अब त वार्न पनि धेरै कुराहरू थाहा पाउने
3: भएको छ।
2: त्यसपछि जिल्लामा आइसकेपछि टार्ड युज गर्ने कुराहरू, खुलेर बहस गर्ने कुराहरू त भएन, स्वाभाविकै भयो। अनि म काठमाडौँ आइसकेपछि त्यस्तो सेन्सै भएन, किनभने मैले जिल्ला सदरमुकाममा धेरै कुराहरू खुलेर बहस गरिसकेको थिएँ, धेरै कुराहरू जानिसकेको थिएँ, सिकिसकेको थिएँ। बरु मलाई चाहिँ अर्को कुरा काठमाडौँमा आइसकेपछि चाहिँ के कुरा चाहिँ थाहा पाएको हो भने, पहिला चाहिँ लाग्थ्यो कि गाउँमा हुँदा त यो यस्तो प्रकार त गाउँमा मात्रै होला, किन यस्तो गरेको होला, सहर गइसकेपछि त हामीले त खुल्ला चाहिँ बोल्न दिइन्छ होला अथवा लुकाउनु पर्दैन होला, सबै भान्सा छुन पाइन्छ होला, तर सहरमा त झन् धेरै छ जस्तो लाग्थ्यो कि मलाई। कहाँ हामी पढिरहँदा साथीहरूले नि भन्नुहुन्छ कि मलाई चाहिँ महिनावारी भएको छ, जस्तो मैले घरको भान्सा छुइनँ, पूजा त गर्ने कुरै भएन भन्ने खालको हुँदाखेरि चाहिँ होइन, अब यो त गाउँ र सहरले फरक त छुट्याएको छैन, प्रथा त यस्तो खालको जहाँ पनि रहेछ, झन् गाउँभन्दा सहरमा धेरै छ, हामीलाई त छाउकोटमा राखिँदै राखिँदैन थियो नि, आफ्नै रुममा बस्न पाइन्थ्यो, भान्साको छेउमा आएर खान पाइन्थ्यो, कसले त्यही छुन त पाइँदैन थियो नि। अब यहाँ त कस्तो पर्यो नि, आफ्नै रुममा बस्न नदिने, भान्सा त टेक्नै नपाइने, बोल्नै नपाइने मान्छेहरूसँग भन्ने गर्दाखेरि चाहिँ अहिले चाहिँ होइन गाउँ भयो नि, मेरो गाउँ अलिक विकसित नै थियो जस्तो लाग्छ।
3: फिल हुन्छ है, जस्तै यहाँ काठमाडौँ आएर पढ्न थालिसकेपछि साथीहरूसँग कहिले काहीँ महिनावारीको बारेमा, यौन स्वास्थ्यको बारेमा कुरा गर्न थालिसकेपछि चाहिँ तपाईँलाई अलिकति आफूले कहिले अनुभव नगरेको फरक खालको, चाहे त्यो सकारात्मक होस् अथवा नकारात्मक कुरा, अनौठो लागेको त्यस्तो कुनै किस्साहरू जुन चाहिँ योसँग जोडिएको छ, अथवा कुनै त्यस्तो उहाँहरूको अनुभवहरू नै जुन चाहिँ तपाईँलाई अनौठो लागेको त्यस्तो कुनै तपाईँले एक्सपिरियन्स गर्नुभएको छ?
2: त्यस्तो छुट्टै खालको त केही पनि छैन, किनभने अलिक ठुलै हुँदासम्म पनि जिल्लामै बस्थ्यो, अहिले चाहिँ अब यता साथीहरूसँग गफ हुँदा चाहिँ अलि सुदूरपश्चिम भेगको साथीहरूसँगै गफ गर्दा उहाँहरूले सुनाउनु भएको कुराहरू सुन्दा चाहिँ एकदम आफैलाई नै नराम्रो लाग्छ। अनि अब पहिला त अब सुनिँदैन थियो, अब छाउकोटमा राख्दा सर्पले डसेर यसको मृत्यु भयो अथवा रेप बढ्यो भन्ने त अब त धेरै कुराहरू थाहा पाइन्छ नि त। अनि सुदूरपश्चिमका साथीहरूलाई देखेर उनीहरूका कुरा सुनेर चाहिँ एकदम माया लाग्छ कि, अनि के भयो, किन गरेको होला यस्तो, यस्तो गर्नुपर्ने त केही पनि थिएन भन्ने जस्तो चाहिँ लाग्छ। तर पनि अब बिस्तारै सुधार त हुँदै नै छ।
3: अन्तिममा चाहिँ किशोरीहरूलाई यौन शिक्षा दिनलाई होइन, महिनावारीका बारेमा बुझाउनलाई, शारीरिक परिवर्तनको बारेमा बुझाउनलाई चाहिँ किन आवश्यक छ जस्तो लाग्छ तपाईँ? अब एउटा त्यो अवस्था पार गरेर आइसक्नु भएको छ, थुप्रै अनुभवहरू पनि फिल गर्नुभयो, त्यो आफ्नो अनुभवको आधारमा, देखेको सुनेको बुझेको पढेको आधारमा चाहिँ।
2: अब मानिसको जीवनकालमा सबैभन्दा धेरै मन र शरीरमा परिवर्तन हुने भनेकै किशोरी अवस्थामा, किशोर अवस्थामा हो, अनि यो अवस्थामा एकदम धेरै शिक्षा दिनुपर्छ कि। अब यो किताबमा लेखेर मात्रै होइन, यो अलिक इन्ट्राक्टिभ खालको रियल लाइफको इक्जाम्पलहरू दिएर यस्तो खालको हुनुपर्छ जस्तो लाग्छ मलाई, किनभने यति बेला एकदम डर, भ्रम, आफैले अपराध गरेको जस्तो एकदम धेरै बोध हुन्छ नि त। जब हामीले रियल लाइफका इक्जाम्पलहरू दिँदै हिँड्छौँ, इन्ट्राक्टिभ एकदम धेरै गर्छौँ, त्यसपछि यो अलिक कम नै हुन्छ कि, किनभने उसलाई एकदम शारीरिक रूपमा पीडा भएको हुन्छ, मेन्टली रूपमा पीडा भएको हुन्छ। अब क्लस त उसलाई चाहिँ सिकाउन सकियो भने त उसले मेन्टली प्रेसर त लिँदैन नि त, शारीरिक पीडा त हुने नै भइहाल्यो, तर मेन्टली प्रेसर नलियो भने पनि धेरै सजिलो हुन्छ कि। त्यही अब सरहरूले अब पढाउँदाखेरि पनि किताबमा लेखिएको कुराहरू क्लस त भनिदिनुपर्छ, त्यसपछि यस्तो खालको वातावरण तयार गरिदिनुपर्छ कि उनीहरूले क्वेसन गरून् कि महिनावारी हुँदा कस्तो फिल हुन्छ, कसैले आफ्नो अनुभव सेयर गर्न चाहन्छ भन्दाखेरि म गर्छु भनेर कसैले क्लस त भन्न सक्ने वातावरण निर्माण गरिदिनुपर्छ। त्यसको लागि अब
4: सुरक्षानी हुनुपर्छ, सुशान्तिपूर्ण वातावरण हुनु पर्यो। त्यो अवस्थामा त के हुन्छ अनि मैले बोले अरे ला मलाई सरहरूले के भन्लान् अथवा मलाई मेरो साथीहरूले के भन्लान्
5: निस्काउलान्
4: कि भन्ने खालको हुन्छ नि त। त्यस्तो नभएर होइन, यो त प्राकृतिक नियम हो, महिनावारी त अपराध होइन, शक्ति हो, लाज होइन। परिवर्तन त हामीले खुलेर बहस गर्न थालेपछि मात्रै परिवर्तन हुन्छ भन्ने खालको वातावरण सिर्जना गरिदिनुपर्छ जस्तो लाग्छ।
5: दादा दादा एउटा क्वेसन सोध्न मन लाग्छ, त्यस्तो कुनै हजुरले आफैले चाहिँ जस्तै रेस्ट्रिक्सनहरू कति धेरै छ भन्ने अघि हामीले कुरा गर्यौँ नि त होइन, त्यो रेस्ट्रिक्सन फलो गरेन भने चाहिँ महिनावारी भएको बेलामा मानव कतै नछु भनेको छ भने त्यहाँ छोइदियो भने के हुन्छ भनेर आफैले ट्राई गरेको त्यस्तो कुनै किस्ताहरू छ तपाईँको?
4: त्यस्तो किस्ता चाहिँ छैन मेरो, किनभने सुरुमा मैले लुकाइहालेँ, मलाई त्यस्तो डर भ्रम केही हुँदै भएन। 5-7 वर्षसम्म चाहिँ मैले नि फलो गरेँ। अब अहिले त फेरि अहिले चाहिँ मेरो घरमा फेरि एउटा चाहिँ तपाईँलाई सुनाइहाल्छु, अहिले मेरो दिदीहरूको जम्मैको बिहे भइसक्यो, अब म एक्लै छु कि अहिले चाहिँ। अब मलाई महिनावारी भएको बेला पनि म घर गएको बेला त मलाई त हुन्छ
5: हुन्छ,
4: अनि म कहिले काहीँ आमालाई सेयर गर्छु कि अहिले नि मलाई छुट्याउनुहुन्छ कि हुन्न भनेर। मलाई त महिनावारी भयो, एकछिनमा काम गर्नुपर्छ, खाना पकाउनु पर्छ भन्नुहुन्छ कि अहिले चाहिँ मलाई नभनिदिए हुन्थ्यो भन्ने हुन्छ नि त एक हिसाबले। त्यही भएर मलाई चाहिँ मेरो व्यक्तिगत हिसाबले चाहिँ मलाई त्यस्तो केही पनि फिल भएन, तर सोसाइटीमा देखेको कुराहरू चाहिँ फिल त हुने नै भइहाल्यो। तर अहिले चाहिँ अब बिस्तारै गाउँघरतिर पनि अब जे होस् अलिअलि चाहिँ भइरहेकै छ।
5: हजुर रुकुम गइरहँदाखेरि अहिले पनि होइन, बेला बेलामा रुकुम गइरहँदाखेरि त्यहाँको अब सायद भाइ बहिनीहरूसँग पनि बहिनीहरूसँग पनि कुरा हुन्छ होला, उहाँहरूले त्यस्तो कुराहरू सेयर गर्ने गरेको सुनाउने गरेको चाहिँ कतिको पाउनुहुन्छ?
4: अब सेयर गर्छन्, अब भन्छन् दिदी अब हजुर मैले पनि भन्छु यस्तो यस्तो भयो, मलाई नि सुरुमा यस्तो भयो, अहिले यस्तो छ मेरो अवस्था, मलाई केही पनि गर्नु हुँदैन, मलाई कहीँ पनि जानु बन्दित छैन, म जान्छु भन्छु। अनि दिदी हजुरले कसरी फ्यामिली सम्झाउनु भयो, अनि हाम्रो त मेरो पनि फ्यामिलीलाई सम्झाइदिनुहोस् न, मेरो त मामुले पनि बुझ्नुहुन्न, बाबाले त झन् बुझ्ने कुरै भएन, बाबासँग त सेयर गर्ने कुरा पनि भएन भन्ने खालको कुराहरू गर्छन् बहिनीहरूले। अनि म सबैसम्म चाहिँ सम्झाउँछु, तिमीहरूले आफूले नि सम्झाउँछु, बाबा मम्मीहरूलाई भन्छु, अनि मैले भेटेसम्म दाईहरूलाई भाउजूहरूलाई सम्झाउँछु कि म यो विषयमा खुलेरै बहस गर्छु। अब एउटा कुरा चाहिँ के भने, गाउँमा अलि मान्छे अलि जे होस् स्थापित भइसक्यो, अलि जे होस् माथि अलि धेरै पढ्यो भनेपछि त उसले भनेको त पत्याइन्छ नि त, अनि उसलाई त यसले भनेको त ठिकै होला
5: होला,
4: अनि बच्चाले भनेको अझै पत्याइँदैन नि, किनभने यो बच्चाले के जानेको हुन्छ, यसले के नै जानेको छ, कहाँ नै गएकी छ र कहिले त केही देखेकै छैन भन्ने खालको हुन्छ। तर अलि आफूलाई स्थापित गर्दै गएका मान्छेहरूले चाहिँ समाजमा गएर यस्तो गर्नु हुँदैन भन्यो भने चाहिँ नर्मल्ली प्यारेन्ट्सहरूले पत्याउनु
5: हुन्छ, भनेपछि शिक्षाकै इम्पोर्टेन्स बढी छ भन्नु पनि देख्छ
4: एकदम।
5: हामी अब पडकास्टको अन्तिममा पनि छौँ, कुनै कुरा सेयर गरिहाल्न मन लागेको यो विषयवस्तुसँग केही छ त्यस्तो?
4: अब यही हो, आफ्नो छोरीहरू त्यति बेला एकदम मेन्टली प्रेसरमा हुन्छन्, जति पनि बाबा मम्मीहरूले सुन्नुहुन्छ यो पडकास्ट, आफ्नो छोरीलाई महिनावारी भएको बेलामा छुट्टै राखिदिने, अब खाना भान्सा सुन्न नदिने, खानामा पनि छुट्याइदिने, अब त्यति बेला हामी एउटा त कमजोर नै भएको हुन्छ फिजिकल्ली, तपाईँहरूले पनि त्यस्तो गरिदिनु भयो भने मेन्टल्ली कमजोर दुईटा कमजोर सँगै भयो भने नराम्रो नै हुन्छ कि। त्यसबाट तपाईँले जति सक्ने प्रोत्साहन गर्ने केही होइन, यो नर्मल प्रक्रिया हो, यो त पहिलेदेखि भएरकै कुरा हो नि, यो नभइकन त हामीले जीवन नै दिन सकिँदैन नि भन्ने तरिकाले सम्झाइदिनु भयो भने कमसेकम आफ्नो बच्चाले मेन्टली प्रेसर लिन त पर्दैन भन्ने हो।
5: यहाँको समय विचार अनुभव हामीसँग सेयर गरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।
4: हजुर धन्यवाद।
5: आज हामीले पडकास्टमा महिनावारीको भोगाई बुझाई अनुभव बारे रुकुमको एकजना युवतीसँग कुराकानी गर्यौं। भावना शर्मा हामीसँग कुराकानीको लागि हुनुहुन्थ्यो। यो कुराकानी तपाईँलाई कस्तो लाग्यो, आफूलाई लागेको कुराहरू हामीलाई सेयर गर्नुहोला, र तपाईँको पनि महिनावारीसँग सम्बन्धित त्यस्तै अनुभवहरू छ, भोगाईहरू छ, र जुन सेयर गर्न मन लागेको छ भने हामीलाई तपाईँले मेल गर्न सक्नुहुनेछ। हाम्रो इमेल रहेको छ gulabisambad@gmail.com gulabisambad@gmail.com मा तपाईँले हामीलाई मेल पठाउनुहोला, वा हाम्रो सामाजिक सञ्जालहरूमा गएर गुलाबी सम्वाद सर्च गरेर पनि तपाईँले हामीसँग कनेक्ट हुन सक्नुहुनेछ। त्यस्तै योग तथा प्रजन स्वास्थ्य अधिकारसँग सम्बन्धित विभिन्न भोगाईहरू पढ्न र हाम्रो पडकास्ट सुन्नको लागि चाहिँ हाम्रो वेबसाइट www.gulabisambad.com मा तपाईँ जान सक्नुहुनेछ। त्यहाँ हामीले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित थुप्रै भोगाईहरू प्रकाशित गरेका छौँ, त्यो पनि तपाईँले पढ्न सक्नुहुनेछ भने आफ्नो अनुभव पनि हामीसँग सेयर गर्न सक्नुहुनेछ। हामी तपाईँको प्राइभेसी मेन्टेन गरेर ती सामग्रीहरू प्रकाशन प्रसारण गर्नेछौ। र हाम्रो पडकास्ट सुन्ने अर्को माध्यम भनेको चाहिँ स्पोटिफाई फर क्रिएटर्स, त्यहाँ तपाईँले गुलाबी सम्वाद सर्च गरेर हामीलाई सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एपमा पनि गुलाबी सम्वाद नामले हामी छौँ, तपाईँले हामीलाई सुन्न सक्नुहुनेछ। र देशभरिका विभिन्न 40 भन्दा बढी स्थानीय रेडियो स्टेशनबाट पनि हामीलाई सुन्न नछुटाउनु होला भन्दै पडकास्ट गुलाबी सम्वादको थर्ड सिजनको 34 एपिसोडबाट म करुणा बिदा माग्छु। नमस्ते, अर्को हप्ता फेरि भेट्नेछौ।

0: मरङ के हो?
1: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

0: स्वास्थ्य तथा क्रिस्टीय अभिवादन प्रिय श्रोता मित्र रेडियो कार्यक्रम ब्लेसिङ आवर आशिषको समयमा तपाईलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यस कार्यक्रम मार्फत तपाईलाई परमेश्वरको जीवित वचनबाट आत्मिक ऊर्जा प्रदान गर्न तपाईलाई उत्साह दिन हामी उपस्थित भएका छौं। प्रिय श्रोता मित्र, सदाझै आज पनि तपाई हाम्रो बीचमा परमेश्वरको जीवित वचनबाट उत्साह दिनका लागि प्रेरणादायी वक्ता केशव लुइटेल हाम्रो बीचमा उपस्थित भइसक्नु भएको छ। अब लागौं वचनतर्फ।
1: श्रोता मित्र, डाक्टर जर्ज ट्याट एक महान व्यक्ति हुन्। एकपटक उनलाई एकजना धनी मानिसले निम्तो दिएका थिए। निम्तो दिने धनी व्यक्ति टेक्सासको तेल कम्पनीका मालिक थिए। पाहुनालाई एकदम भव्य प्रकारको खानपिनको व्यवस्था थियो। खानपिन सकेपछि आफ्नो पाहुना डाक्टर जर्जलाई धनी मानिसले

6 वर्ष पहिला यो ठाउँमा म आउँदा मसँग एक पैसा पनि थिएन। आफ्नै पौरखले गर्दा आज मेरो यत्रो तेल कम्पनी छ। फेरि दक्षिणपट्टि देखाउँदै भन्छन्, यी गाई बस्तुहरू यी ठुला खेतका फाँटहरू पनि मेरै हुन्। पश्चिमतिर फैलिएको ठुलो जंगल देखाउँदै भन्छन्, त्यो ठुलो जंगल र यी हरिया रुख बोट बिरुवाहरू पनि मेरै हुन्। उत्तरतर्फ अर्को फाँट थियो, लहलह धानका बालाहरू खेतमा झुलिरहेका थिए। त्यसलाई देखाउँदै मालिकले भन्छन्, त्यो खेतीपाती पनि सबै मेरै हो। 25 वर्ष पहिले म यहाँ आए, हातमा केही थिएन, तर आज चारैतर्फ जे जति सम्पत्ति देख्नुहुन्छ यी सबै मेरै हुन्। म नै सबै सम्पत्तिको मालिक हुँ। यी सबैबाट खरबौ रुपियाँ बचत गर्न म हिजो आज सफल भएको छु। यी कम्पनीका धनी मानिसले डाक्टर जर्जबाट बधाई तथा प्रशंसा पाउने आशा राखेका थिए। यसकारण उनी आशा सहित उनी जर्जको अनुहार तर्फ हेरिरहेका थिए। केही समय दुवैजना चुपचाप बसे। त्यसपछि डाक्टर जर्जले माथि हातले स्वर्गतिर देखाउँदै सोधे, महाशय, त्यो दिशा तर्फ चाहिँ अर्थात स्वर्गमा चाहिँ तपाईँले के कति सम्पत्ति जम्मा गर्न सफल हुनुभयो नि? चारैतर्फ त तपाईँले धनहरू जम्मा गर्नुभएको रहेछ, के माथि पट्टि पनि केही धन सञ्चय गर्न सफल हुनुभएको छ कि? ती धनी मानिसले आफ्नो टाउको निहुराएर भने, यतापट्टि सम्पत्ति जम्मा गर्ने विषयमा त मैले सोचेको पनि छैन। प्रिय मित्र, आज हामी मानिस जाति जसरी भए पनि संसारमा धन सम्पत्ति मान पद इज्जत जुटाउने काममा व्यस्त छौ, तर कहिले पनि स्वर्गीय धनको विषयमा हामीले सोचेका छैनौ। धर्मशास्त्र अनुसार यो मानव जातिको ठूलो मूर्खता हो। हो प्रिय मित्र, आज हामी संसारको सबै इष्ट मित्र आफ्ना परिवार छाडेर प्रभुलाई प्रेम गर्छौ भन्छौ, तर हाम्रो जीवनमा परिवर्तन छैन भने त्यो जीवनबाट कुनै पनि आशिषित बन्न सक्दैन। पवित्र धर्मशास्त्र बाइबलको लुका रचे सुसमाचारमा प्रभु येशूले एउटा मूर्ख मानिसको विषयमा दृष्टान्त भन्नुभएको थियो। कुनै एउटा धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो। त्यसले मनमा नै गुन्न लाग्यो, मेरो अन्न राख्ने मसित ठाउँ छैन, अब म के गरौं? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्ना ढिकुटीहरू भत्काएर भकारीहरू ढिकुटीहरू झन ठूला ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालताल म त्यही राख्नेछु, अनि म आफ्नो प्राणलाई भन्नेछु, हे प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, अब मोज गर, मिठो मिठो खा, राम्रो राम्रो लगा। तब त्यो विचार गर्दै थियो, परमेश्वरले त्यसलाई भन्नुभयो, यो मूर्ख, आज रातिले तेरो प्राण तबाट लिइनेछ, र जे कुराहरू तैले आफ्नो निम्ति थुपारेको छस् त्यो कसको हुने? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने र परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुनेछ। प्रिय मित्र, हो, त्यो संसारमा सबै कुरा हामीले अधिकार गर्न सकौंला, सबै धन सम्पत्ति कब्जा गर्न सकौंला, सबै मानिसहरूलाई आफ्ना पक्षमा पार्न सकौंला, देशमा राज्य गर्न सकौंला, करोडपति अरबपति बन्न सकौंला, तर याद गर्नुहोस्, यो जीवन यो प्राण चाहिँ तपाईँको हातमा छैन, यो परमेश्वर पिताको हातमा छ। यो जीवन कुनै पनि बेला परमेश्वरले फिर्ता माग्न सक्नुहुन्छ। यो संसारमा ठूला ठूला वैज्ञानिक राष्ट्रपति राजाहरू बुद्धिजीवी भनाउँदाहरू सबैले यो संसार र यहाँ भएका सबै थोक छाडेर जानु परेको छ। यो संसारमा हामीले 10 वर्ष 20 वर्ष 50 वर्ष मोज गरौंला, जब हाम्रो मृत्यु हुन्छ त्यसपछि के हुन्छ? यसको जवाफ केवल बाइबलले दिन्छ। कि त हामी स्वर्ग राज्यमा प्रवेश गर्छौ, कि त हामी अनन्त मृत्युमा प्रवेश गर्छौ। प्रिय मित्र, परमेश्वरको वचनले भन्दछ, मानिसले सारा संसार हात पारेर आफ्नो प्राण गुमाउँछ भने त्यसलाई के फाइदा हुन्छ र? हो प्रिय मित्र, आज संसारका मानिसहरू सारा संसार हात पार्न परिश्रम गरिरहेका छन्।

0: एकपटक विचार गर्नुहोस्। आँखाको अभिलाषा अनि जीवनको अभिलाषाको निम्ति मात्र आफ्नो जीवन अर्पण नगर्नुहोस्। आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनुहोस्। आफूसँग नभएका र अरूको कुराको लोभ नगर्नुहोस्। तपाईँसँग 10 तल्ले भवन भए तापनि तपाईँ त्यो भवनको एउटा तल्लाको एउटा कोठाको एउटा पलङमा सुत्नुहुन्छ। यदि तपाईँको हृदयमा खुसी शान्ति र आनन्द छ भने तपाईँलाई राति मिठो निन्द्र लाग्छ। तपाईँलाई वरिपरिका मानिसहरूले ताली बजाए भन्दैमा जय गाउँदैमा खुसी हुनुपर्ने छैन। तपाईँको दुःखको दिनमा ताली बजाउँदै तपाईँको विरोध गर्नेहरू पनि तिनीहरू नै हुनेछन्। प्रिय मित्र, ईश्वरको राज्य र धार्मिकताको सबैभन्दा पहिला खोजी गर्नुहोस्। जीवनमा शान्ति प्राप्त गरौं। अनन्त जीवनको भागीदार हौ। आजलाई यति नै। प्रिय श्रोता, कार्यक्रम ब्लेसिङ आवर आशिषको समयको बाँकी अंश भोलि यसै समय लिएर आउनेछौ। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो टेलिफोन नम्बर 01-5591-8065 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन आशिषमय बनोस्। जय मसीह।
1: This is Grace FM 107.6 MHz.

0: नमस्कार, म नायिका झरना थापाको। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज, हाम्रो सिनेमा राम्रो सिनेमा।
1: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
2: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
2: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
2: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।

0: आज पाश्चरदाको प्रचार कस्तो राम्रो थियो है।
1: हो नि परमेश्वरले त हामी युवाहरूले उहाँको लागि के राम्रो गरेको मन पराउनुहुन्छ नि।
0: ए साथी आज तल्लो घरमा सुसमाचारको प्रचार छ अरे, हामी सबैजना जानुपर्छ है।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 107.6 MHz. Changes your mood, inspires loving yourself, increases peace and faith, guides positive thoughts and activity. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life.
1: Grace FM. Time check.
2: It's 3 p.m. Din ko chik 3 bajo.
3: Atha. अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने आहा, न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन। हत्तेरिका
4: उसका समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
3: अहिले कहाँ गएर उपचार गर्ने त?
4: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
5: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केलिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
4: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
5: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841 78 09 62, 9813 80 63 15। ह्याप्पी स्माइल डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाई नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि, अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यसो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्ट्सका सम्पूर्ण लुगा कपडाहरू, शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851 19 27 40, 9841 62 13 03। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।

0: दाई पख्नुहोस् त पख्नुहोस् के गर्नुभएको
1: डेङ्गु भएर औषधि हालेको
0: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै दिन होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त है यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् भाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन

0: भाइ भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है।
1: आ भाइ म त नजाने भयो।
0: होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फंक्सनमा त झन् चिरी च्याट्ट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो महँगी छ गतिलो कोट प्यान्ट छैन यार। त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छन् नि। ए किताब पढ्यो बस्यो
0: तेरी, त्यो उखान त पुरानो भइसक्यो नि। अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त।
1: होइन के भने
0: सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भएपछि भएन त,
1: मात्र 6,000 कोट पनि
0: हो नि। हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट। साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कूल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडीमेड कोट पाइन्ट शर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 08 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

0: त यो
1: हेर न मुख चलाएको बाटोमा आएर रोकेको त।
2: अहिले सुन्दै हुनुहुन्छ तपाईँहरू ग्रेस एफएम 107.6 MHz सुनौ र सुनाउ।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आङ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: छैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका।